ہاں جی، تو سامعین آپ کو ہم امتیاز علی گوہر کی غزل سنا رہے تھے کہ عجب الجھن ہے جو سمجھا نہیں ہوں، جہاں ہوتا ہوں میں ہوتا نہیں ہوں، تعلق توڑتا ہوں دشمنوں سے کبھی یاروں سے میں لڑتا نہیں ہوں، تعلق توڑتا ہوں دشمنوں سے کبھی یاروں سے میں لڑتا نہیں ہوں، جہاں عزت نہیں ملتی ہے مجھ کو وہاں پر میں کبھی جاتا نہیں ہوں، جہاں عزت نہیں ملتی ہے مجھ کو وہاں پر میں کبھی جاتا نہیں ہوں، روانی میں مجھے رہنا پڑے گا، میں دریا ہوں کوئی صحرا نہیں ہوں، بھڑکتا ہوں میں اپنی لو سے گوہر، بھڑکتا ہوں میں اپنی لو سے گوہر، کسی کی آگ سے جلتا نہیں ہوں، عجب الجھن ہے جو سمجھا نہیں ہوں، جہاں ہوتا ہوں میں ہوتا نہیں ہوں۔ بہت خوبصورت سی غزل امتیاز علی گوہر صاحب کی ہم نے آپ کی گوش گزار کی، اور اب وقت ہے سامعین کرام اشفاق احمد صاحب کے زاویے کا، جو کہ گزشتہ ہفتے ہم نے شروع کیا تھا، تھری پیس میں ملبوس بابے اور چغلی میٹنگ، یہ اس کا عنوان ہے۔ آدھا تو آپ کو سنا دیا تھا، لمبا باب تھا، اس لیے ہم نے آدھا اب آپ کے گوش گزار کرنے جا رہے ہیں، بقیہ اس کا حصہ بہت خوبصورت ہے، غور سے سنیے گا۔ لکھتے ہیں اشفاق صاحب، پہلے تو انہوں نے اپنی تائی کا ذکر کیا جو بڑی پاکیزہ عورت تھی، 18 سال کی عمر میں وہ بیوہ ہو گئی لیکن اسے شادی نہیں کی اس کے بعد، اور پھر جب اشفاق احمد صاحب کہتے ہیں کہ جب وہ ان سے ملے تو تائی کی عمر کوئی 60 برس تھی، اور اس کے پاس ایک خوبصورت رنگیلی پیڑھی ہوتی تھی اور اسے ہر وقت وہ اپنے بغل میں رکھتی تھی، اور جب بیل کے پیچھے چل رہی ہوتی تب بھی وہ پیڑھی اس کے ساتھ ہوتی تھی، اور وہ بتاتے ہیں کہ وہ ساگ بڑا اچھا پکاتی تھی، اور ایک دن مجھے بلا کے گھر لے گئی، اور جب میں گیا تو وہ پاس پیڑھی پڑی تھی، اس پر جب میں نے بیٹھنا چاہا تو کہنے لگی کہ نانا پتر ایستے تو نہیں بیٹھنا، میں نے کہا کیوں، اس پر کیوں نہیں بیٹھنا، میں نے سوچا کہ شاید بڑی خوبصورت ہے، قیمتی ہے اس لیے، تو انہوں نے کہا کہ نہیں، تو میرا بہت پیارا بیٹا ہے، تو مجھے سارے گاؤں سے پیارا ہے لیکن تو اس پر نہیں بیٹھ سکتا، اور کہنے لگی کہ جب تیرا تایا فوت ہوا تو مسجد کے مولوی صاحب نے مجھ سے کہا کہ بی بی تیرے اوپر بہت بڑا حادثہ گزرا ہے، لیکن تو اپنی زندگی کے پیتل کو سونا بھی بنا سکتی ہے، یہ تجھے اللہ نے عجیب طرح کا چانس دیا ہے، تو اگر صبر اختیار کرے گی تو اللہ تیرے ہر وقت ساتھ ہوگا، کیونکہ یہ قرآن میں ہے کہ اللہ صبر کرنے والوں کے ساتھ ہے۔ تائی کہنے لگی کہ میں نے پھر صبر کر لیا، جب کئی سال گزر گئے تو ایک دن مجھے خیال آیا کہ اللہ تو ہر وقت میرے پاس ہوتا ہے، اور اس کے بیٹھنے کے لیے کوئی اچھی سی کرسی ہونی چاہیے کہ نہیں، تو میں نے یہ رنگیلی پیڑھی جو ہے یہ بنوائی، اس کو قرینے اور خوبصورتی سے اپنے پاس رکھا، اب ہر وقت ساتھ رکھتی ہوں، اور جب بھی اللہ کو بیٹھنا ہوتا ہے میں اسے اس پر بٹھا لیتی ہوں، میں کپڑے دھوتی ہوں، کام کرتی ہوں، روٹیاں ساگ پکاتی ہوں، اور مجھے یقین ہے کہ میرا اور اللہ کا تعلق ہے، اور وہ صبر کی وجہ سے میرے ساتھ ہے۔ خواتینوں حضرات، ایسے لوگوں کا تعلق بھی بڑا گہرا ہوتا ہے، ایسے لوگ جنہوں نے اس بات کو یہاں تک محسوس کیا، وہ قرآن میں کہی بات کو دل سے مان گئے، وہ خوش نصیب لوگوں میں سے ہیں۔ ہم جیسے لوگ جو ٹامک ٹوئیاں مارتے ہیں، ہمارا رخ اللہ کے فضل سے سیدھے راستے ہی کی طرف ہے، ہم سے کچھ کوتاہیاں ایسی ضرور ہو جاتی ہیں جو ہمارے کیے کرائے پر کوچی یعنی پانی پھیر دیتی ہیں، جس سے ہمارا بدن، روح، دل خراب ہو جاتا ہے۔ مجھے ابھی تھوڑی دیر پہلے میرے ایک دوست کہہ رہے تھے کہ ہمارے ہاں نفرت کی فضا پیدا ہو گئی ہے، اس میں کوئی شک نہیں کہ ہمارے معاشرے میں مختلف گروہ انسانی نفرت میں مبتلا ہیں، اس کی کئی وجوہات ہیں، ایک یہ ہے کہ ہم اس علاقے کے رہنے والے ہیں اور ہم ان لوگوں سے ہٹ کے مسلمان ہوئے ہیں جو انسانوں کو پسند نہیں کرتے، پھر ہمارے اندر پہلے سے کچھ ایسی چیز چلی آ رہی ہے کہ خدا نہ خواستہ جو آدمی چھوٹے درجے پر ہو وہ اچھا نہیں لگتا، حالانکہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے ہمیں جاتے ہوئے یہ فرمایا ہے کہ گورے کو کالے پر اور کالے کو گورے پر فوقیت نہیں ہے، انہوں نے فرمایا کہ ہاں اگر تم فوقیت کا کوئی راستہ جاننا ہی چاہتے ہو تو وہ تمہیں تقوی میں ملے گی، یہ ایسی چیز ہے جس میں آپ جتنے نیچے ہوتے جائیں گے اتنے ہی اوپر ہوتے چلے جائیں گے، کیونکہ تقوی میں عاجزی ہے۔ بابا جی سے ہم نے یہی دریافت کرتے رہے کہ لوگوں سے محبت کیسے کرنی ہے، کیونکہ لوگوں سے محبت کیے بغیر اللہ کا راستہ نہیں ملتا، ہم محبت کے بغیر اللہ کے پاس ڈائریکٹ جا نہیں سکتے، لوگوں کی خدمت کر کے اور انہیں انسان مان کے ہی کسی منزل پر پہنچ سکتے ہیں، اگر خدمت نہ بھی کریں، یہ مانیں تو صحیح کہ یہ بھی انسان ہیں۔ ہمارے بابا جی کے ڈیرے پر
एक बाबा लहना झाड़ू दिया करता था। वो जब भी आता था तो बाबा जी उसकी इतनी इज्जत करते कि खड़े हो जाते। मैंने कहा, जी ये तो जमेदार है, छोड़ें। वो कहते, नहीं नहीं ये बड़ा बाइज्जत आदमी है। हमको खाने में वहां दाल मिलती थी, लेकिन जब वो आता तो पीढ़ी के नीचे से मक्खन भी निकल आता था, चटनी भी, काटा हुआ प्याज, खीरे निकल आते, और ये सारी चीजें लहना साहब को मिलती थी। मैंने कहा, जी बताएं, हम तो MA पास करके आए हैं और पढ़े लिखे लोग हैं, और आप सारी चीजें इसको दे देते हैं। बाबा जी कहने लगे, हकीम को पता होता है कि मरीज को कैसी ग़िज़ा देनी है। आप अपनी शक्लें देखें, शुक्र करें कि आपको खाने में दाल रोटी मिल जाती है। ख़वातीनों हज़रात, ये डेरे बड़े जालिम होते हैं। मैं बात कर रहा था कि किसी आदमी के अंदर सारी खराबियां देख के, टेढ़ा टेढ़ा चलना देख के, उसका लंगड़ापन देख के, उसके अंदर ऐसी चीज को तलाश करना कि ये इसकी खूबी है जो किसी वजह से इस पर नहीं खुल सकी, और ऐसे शख्स के साथ मोहब्बत करते चले जाना आपके दिल को रोशनी अता करता है और उसको बगैर किसी विर्द के साफ भी करता है। दिल को साफ करने का सबसे आसान तरीका यही है कि आप लोगों के साथ मोहब्बत करें। चलें, मोहब्बत करना मुश्किल काम है। आप इंसान को इंसान तस्लीम कर लें। गो मुझसे 80 बरस की उम्र तक पहुंच जाने के बावजूद ये नहीं हो सका कि मैं, जो ये मुखालिफ है, इसकी शहरत के करीब भी अल्लाह मौजूद है और कम अज कम दर्जे के आदमी के पास भी अल्लाह है। हमें तो उसकी इज्जत करनी है। विलायत के लोगों के बारे में जो हम तासुर रखते हैं कि वो लोगों से अच्छा सलूक करते हैं, मैं उनके बारे में भी यही कहा करता हूँ कि वो इखलाक नहीं है जिसका अल्लाह तकाजा करता है। उनके पास इखलाक का अक्स है, उसके बावजूद वो बड़े इखलाक वाले हैं। हम क्यों इतने जलीलो ख़ाल हो रहे हैं? इसलिए कि पूरी कायनात में जो उम्मत मुस्लिमा है वो दूसरों के मुकाबले में वैसे तो बदतर है, लेकिन हमारा जो अमल है ना, वो उसके मुकाबले नहीं है। आप इंसानियत की दस्तार हैं। आपके ऊपर अगर गोबर का ज़रा सा छींटा लग गया तो ये दस्तार उतार के फेंकनी पड़ती है। ये अहम जिम्मेदारी हम पर आयद है कि हमने अपनी दस्तार को, यानी पगड़ी जो होती है, उसे कैसे संभाल के रखना है। और ये बहुत बहुत ज़रूरी है कि हम अपने भाई, इंसान और आत्मी के साथ बर्ताव और अच्छा सलूक रखें। उसके साथ साथ चुगली मीटिंगें बंद कर दें। इंशाल्लाह हम अपनी इस कोताही को ख़त्म करके दम लेंगे और इस जानिब तवज्जो देते रहेंगे और दिलाते रहेंगे। अल्लाह आपको आसानियाँ अता फरमाए और आसानियाँ तकसीम करने का शर्फ अता फरमाए। अल्लाह हाफिज़। जी सामीन कराम, ये था अशफाक अहमद साहब का आज का जाविया जो हमने मुकम्मल किया, और उसका उनवान था कि क्या 3-piece सूट बाबे और चुगली मीटिंग्स। अब सामीन कराम, बात इसके अंदर से जो निकलती है, जो शायद बहुत आसानी से सबकी समझ में आ गई होगी, कि बहैसियत इंसान सब बराबर हैं, हमें सबका एहतराम करना है, सबकी इज्जत करनी है, सबको, सबके काम आना है, खुश रखना है सबको। अब आप देखिए कि इस मुल्क में जहाँ पे हम रहते हैं, जब खुदा ना खास्ता कोई मसला होता है, आप हॉस्पिटल जाते हैं, डॉक्टर के पास जाते हैं, या वकील या किसी के पास भी अपने जो दुनियावी काम है उनके लिए, तो आया वो आपसे सवाल पूछता है कि आप मुसलमान हैं या नॉन मुस्लिम हैं, आपका क्या मज़हब है, आपका क्या अकीदा है? नहीं, बिल्कुल नहीं पूछा जाता। तो सामीने कराम, असल इंसानियत ही ये होती है। आप बगैर किसी का अकीदा जाने, किसी का मज़हब क्या है क्या नहीं है, कौन छोटा है बड़ा है, काला है सफ़ेद है ब्राउन है, व्हाटएवर, इट डजंट मैटर। हमें हुक्म क्या दिया गया कि हर इंसान की इज्जत करो, लेकिन माजरत के साथ, बहुत माजरत के साथ, यह हकीकत है कि हम जैसे जो लोग हैं, काला है सफ़ेद है ब्राउन है व्हाटएवर, इट डजंट मैटर। हमें हुक्म क्या दिया गया कि हर इंसान की इज्जत करो, लेकिन

0: है और तकवा किसका कितना है ये कोई शख्स अंदाज़ा नहीं लगा सकता। सामीन कराम, ये सिर्फ ऊपर वाला ही जाने और इंसान भी खुद को नहीं जान सकता कि उसके अंदर कितना तकवा है। वो शायर ने कहा ना, अल्लाह ही जाने कौन बशर है। तो बस ये बात है, आदमी हम सब हैं, हम सब इंसान हैं, दो हाथ पांव हैं, दो आंखें हैं, नाक है, कान है सुनने के लिए, पूरा अल्लाह पाक ने अगर आपको जिसामत मुकम्मल दी तो वो तो सबके पास है। बात यह है कि कौन कितना बाशऊर है, कितना तकवे वाला है। जितना बाशऊर होगा वो तब तक बाशऊर नहीं कहला सकता जब तक वो ऊपर वाले के हुक्म के मुताबिक ज़िंदगी बसर नहीं करता, वरना खसारा ही खसारा है। सामीने कराम, इस गलत फहमी या खुश फहमी में इंसान को हमें नहीं रहना चाहिए कि हम जी बड़े पाक साफ, हम तो बड़े नमाजी, हम तो बड़े। वो हमें एक बात याद आई एक आलिम साहब की, उन्होंने कहा कि ये जो बड़ा कहा जाता है कि जी फलां हाजी फलां फलां फलां हाजी हाजन फलां फलां फलां, तो फिर तो नमाजी फलां फलां फलां भी नाम होना चाहिए, ठीक है ना। फिर तो ज़कती फलां फलां के फलां ज़कात देता है तो उसके नाम के साथ आप जोड़ दीजिए, नमाजी है तो फलां के। ये गलत चीज़ें हैं, हमें ये नहीं सिखाया गया। हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को देख लीजिए कि उन्होंने कौन कौन से अलकाबात अपने साथ लगाए, एक भी नहीं, एक भी नहीं। हालांकि उनसे ज़्यादा कौन है बाइज़्ज़त, उनसे ज़्यादा कौन है तकरीम वाला, उनसे ज़्यादा कौन है बुजुर्गी वाला, उनसे ज़्यादा कौन है अल्लाह का महबूब, अल्लाह का प्यारा। तो हम सिर्फ मोहब्बत का इजहार करते हैं ज़बानी कलामी, या एक महफिल सजाई उसमें चार छः नातें पढ़नी और वो भी ऐसी कि जो दिल पे असर नहीं होता उनका, अजीब सी शायरी होती है, अजीब सी उसमें म्यूज़िक डाल दिया जाता है, वो आप नाच सुनते हैं आपको गीत याद आ जाता है। माजरत के साथ ऐसा है, यह हकीकत है। वो जो पहले होती थी ना महाफिल नात गोई के, सुन के दिल पे रिकत तारी हो जाती थी, अभी भी आप वो वाली नातें सुनते हैं तो इंसान को महसूस होता है कि आपके अंदर से कुछ आवाज उठ रही है, आपकी रूह को वो छू जाती है, वो शायरी, वो लहजा, वो आवाजें। लेकिन आज अजीबो गरीब ही हालात सिलसिला चल रहा है और हम ये समझते हैं हमने मोहब्बत का हक अदा कर दिया। भाई हमने महफिल सजाई, हमने इतनी नातें पढ़ी, हमने इतना वो सब कुछ किया, सीधे तो नबी कहाँ गई। महफिल सजाने का मतलब तो ये है कि आप नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत तैयबा का मुताला कीजिए, दूसरों तक वो पैगाम पहुंचाइए। क्या कह के गए हमारे नबी, तकाजा क्या है हमारे दीन का हमसे, ईमान हमें क्या कहता है। हम उसके बिल्कुल उलट, जिसे कहते हैं ना मुतजाद रस्ते पे चल रहे हैं। ये माफ़ कीजिएगा, वो अल्लाह ही जाने किसी कितनी नमाज कबूल होती है, किसका कितना हज कबूल होता है, इन पे इतराना नहीं चाहिए। ऐसा ना हो कि रोज़े क़यामत, वो जो अल्लाह ने कुरान ही में फरमाया ना, बहुत से ऐसे लोग होंगे जिनकी नमाजें रोज़े उनके मुंह पे मार दिए जाएंगे। अस्तग़फ़िरुल्लाह, अल्लाह ताला हमें माफ़ फरमाए ऐसी किसी भी आजमाइश और ऐसी किसी भी चीज़ से। तो ये तो तकब्बुर, ये गरूर, ये फ़ख्र, ख़ा वो हसब नसब का हो, ख़ा वो खूबसूरती का हो, खूबसूरती का हो, ख़ा वो मुल्क कौम का हो, नहीं होना चाहिए। इससे बचने की हर मुमकिन अपनी सी कोशिश कीजिए, यही इंसानियत है, यही सिराते मुस्तकीम है, इसी का हमें सबक दिया गया है। और ये जो चुगलियाँ हम खाते रहते हैं, फलां की बुराई, और ये मत समझिए माजरत के साथ, अक्सर लोग समझते हैं कि ये ख़वातीन का काम है जी, वो चुगली खाती हैं, ऐसा नहीं है। अक्सर मर्द हजरात भी जब बैठे होते हैं ना दो चार, तो वो भी चुगली मीटिंग ही अक्सर चल रही होती है। पता नहीं, अब ये हम नहीं कह सकते किसका असर है या खुद वो शुरू से ही ऐसे थे, वट एवर, लेकिन मर्द हो, औरत हो, कोई भी हो, हमें बचना चाहिए। जो बात अगर कहनी है किसी के, अगर आपको ऐसी बात लगी, महसूस हुई गलत या बुरी, तो फिर आप अलहदगी में उस बंदे से बराह रास्त बात कीजिए, डायरेक्टली। दूसरों के सामने मत बुराई कीजिए जबकि वो बंदा मौजूद नहीं है, क्योंकि चुगली क्या होती है, वो ख्वाब उसके अंदर बुराई मौजूद हो, लेकिन जब आप उससे नहीं करते बात दूसरे से करते हैं तो वो गीबत और चुगली बन जाती है। ख्वाब फैक्ट्स ही क्यों ना हो, हकीकत ही क्यों ना हो, ये छोटी छोटी बातें जो है ना, انہیں پہ دین کی بنیاد قائم ہے. جب چھوٹی باتیں ہی غلط ہو جائیں گی تو بنیاد کمزور ہل جائے گی, کیونکہ ہمارا ایمان جو کمزور ہے تو بنیاد کمزور ہی ہوگی نا. تو خدا را ان باتوں کو سوچئے. یہ مہینہ آپ سے یہ تقاضا کرتا ہے کہ اپنی زندگی میں واضح طور پہ تبدیلی لے کے آئیے. ہرگز یہ نہیں ہے کہ صرف آپ نے چند گھنٹے کی یا چند روزہ محفل سجائی, اس میں آپ نے جھوم جھوم کے آپ نے نعتیں پڑھیں, نعت کوئی کی, یا آپ نے حمدیہ کلام پڑھا اور ہمارا جناب ختم ہو گیا ذمہ داری. ایسی بات نہیں ہے. اصل بات یہ ہے کہ آپ اس سنت کا مطالعہ کیجئے, آپ سمجھنے کی کوشش کیجئے کہ ان کا طرز عمل کیا تھا, اور اس کو نہ صرف سمجھنے کی بلکہ پھر اپنی زندگی میں اپنانے کی ہمیں کوشش بھی کرنی چاہیے. اخلاقی برائیوں سے بچنے کی ہر ممکن کوشش کرنی چاہیے. عبادات اور چیز ہوتی ہے سامعین کرام, اور معاملات اور چیز ہیں, اور ہر دین جو ہے وہ ان دو تین چیزوں سے بنتا ہے. ایک آپ عقیدہ ہوتا ہے, ایک آپ کا عبادت ہوتی ہے اس عقیدے کے حساب سے, اور پھر آپ کے معاملات ہوتے ہیں, معاملات زندگی, یا آپ کہہ سکتے ہیں حقوق العباد جنہیں کہا جاتا ہے. اور یہ بہت وسیع, بہت بڑا لمبا یہ چیپٹر ہے, اس پہ بات جتنی بھی کی جائے وہ کم ہے. لیکن جو بنیادی کسی کے اخلاق کو اگر آپ نے دیکھنا ہے, اگر وہ دوسرے انسانوں کے ساتھ اچھے ہیں, آپ وعدے کی پابندی کرتے ہیں, آپ امانت میں خیانت نہیں کرتے, آپ حق سچ کا ساتھ دیتے ہیں, آپ جھوٹی گواہی نہیں دیتے ہیں, آپ غیبت سے بچے ہوئے ہیں, حسد نہیں کرتے آپ, تو پھر یقیناً آپ ایک اچھے انسان ہیں. وہ بات بعد میں آئے گی, آپ اچھے مسلمان ہیں, آپ اچھے سکھ ہیں, اچھے عیسائی ہیں, اچھے یہودی ہیں, جو بھی ہوگا وہ بعد میں آئے گا. پہلے انسانیت آتی ہے کہ آپ بحیثیت انسان کیا, کیونکہ دنیا کا ہر مذہب آپ کو اخلاقیات کا درس دیتا ہے. ہر مذہب کہتا ہے کہ چوری حرام ہے, ہر مذہب کہتا ہے کہ کسی کی عزت جو ہے, کسی کی آبرو جو ہے, اس کا احترام آپ پہ لازم ہے. فحش گوئی کو ہر مذہب برا کہتا ہے. تو یہ باتیں سوچنے کی ہیں, غور کرنے کی ہیں, نہ صرف سوچنے اور غور و فکر کرنے کی بلکہ ان پہ عمل پیرا ہونا بہت بہت ضروری ہے. اگر واقعی ہم چاہتے ہیں کہ ہم اپنے دین پہ عمل کریں, ہم اس جنت کو پا لیں جس کے حصول کی خواہش ہر شخص کرتا ہے, تو وہ اس کے بغیر, پھر اچھے اخلاق کے بغیر ممکن نہیں ہے. دوسروں کو عزت دیجئے تو عزت ملے گی, دوسروں کا احترام کریں گے تو ہمارا بھی احترام ہوگا. بہرحال چلتے ہیں اب بریک کی جانب, سنتے رہیے بریڈفورڈ ایشین ریڈیو کی نشریات عثمان اشفاق کے ہمراہ.
1: It's number one Asian Community Radio, Bradford Asian Radio, on 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: اوف, اتنی پیاری پیاری کھڑکیاں اور دروازے, کیا ہی چوائس ہے آپ کا.
8: یہ چوائس ہمارا نہیں, یہ تو کمال ہے, فرسٹ چوائس ونڈوز یورکشائر کا,
7: جو کہ پائیدار, مضبوط, خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
8: اور پراپرٹی ویلیو بڑھاتے ہیں.
7: فرسٹ چوائس
8: 106 لسٹر ہلز بریڈفورڈ BD71JL.
7: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے, آج ہی فرسٹ چوائس کا نمبر ملائیے
8: 01274317644.
9: کوالٹی, ویلیو, اسٹائل اینڈ سیکورٹی, یور نمبر ون چوائس, فرسٹ چوائس ونڈوز یورکشائر.
4: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
4: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
8: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
4: मंगला केटरिंग, 77 Athington Street, ब्राडफोर्ड, BD8 ATY,
8: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाई,
4: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
4: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
4: आज ही मामू काकी की दुकान,
8: खालिस सोने की पहचान,
4: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
4: आपकी शान
8: हमारी आन,
4: क्वालिटी की पहचान,
8: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane, Bradford, BD95ER, 01274941442,
4: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
8: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
4: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
8: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम, सेफ राइडर।
4: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए।
8: 33 Wetley Lane, Bradford,
4: 01274201679, UK।
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
8: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है।
9: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पेल्स, सी रूम, 46 Rooley Avenue, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
10: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
11: ओपन 7 डेज, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, पौंड ब्रेडफोर्ड, 9627229622।
10: लव फर्नीचर, फर्नीचर यू लव।
1: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
0: मौजूद सामीने कराम, समात फरमा रहे हैं इस वक्त आप ब्रेडफोर्ड एशियन रेडियो की नशियात 1413 AM पे, ऑनलाइन भी यही नशियात सुनाई दे रही हैं ब्रेडफोर्ड एशियन रेडियो .co.uk के जरिए, साथ ही साथ हमारे मोबाइल स्मार्ट ऐप के जरिए भी आप हमारी नशियात से लुत्फंदोज हो रहे हैं। आपसे मुखातिब है आपकी मेजबान उस्मा अशफाक, प्रोग्राम इंतखाब के हमरा। समीन कराम, थोड़ी बहुत कमर्शियल ब्रेक से पहले बात हुई आज रबीउल अव्वल के हवाले से, और वो भी वो जो अशफाक अहमद साहब का जाविया पढ़ा गया उसमें से वो फिर एक चीज निकली और फिर हमें मुनासिब नहीं लगा कि हम इस बात को इग्नोर करें, उस पर बात करना बहुत ज़रूरी था। और ब्रेक के दौरान चौधरी रुखसार साहब मैनचेस्टर से आप तशरीफ लाए अब दोबारा, बल्कि साहबारा, बहुत शुक्रिया, बहुत नवाजिश आपकी, एक एक लफ्ज़ आपने बजा फरमाया, बहुत अच्छी बात है और हमें खुशी है कि आप इतने गौर व खौस के साथ प्रोग्राम को सुनते हैं, हमेशा ही सुनते हैं, ये सिर्फ आज की अभी की बात नहीं है, तहे दिल से आपके मशकूर ममनून है। पहले भी बात होनी थी लेकिन वो बात जो आपने पहले कही थी वो हम बाद में करेंगे, अभी जो बात हम करने जा रहे हैं, जो अभी आपने फरमाया बिल्कुल बात आपकी सही है, ये कुछ ऐसी चीज़ें आ गई हैं, हम लोग, बात आपने सही कही कि जो मिसाल आपने इस तरह से दी कि दुकानदार वही बेचता है जो खरीदना चाहता है खरीदार, 100% ये बात सही है। मार्केट में कहते हैं ना, जो चीज़ जिस चीज़ की डिमांड हो वही चीज़ ज़्यादा आती है, फिर उसी की सप्लाई ज़्यादा करता है इंसान जिसने मुनाफा कमाना है, जिसने नफ़ा कमाना है। अब नफ़ा क्या कमाना है, दुनियावी नफ़ा है या अखरवी नफ़ा है, या आप चाहते हैं कि दिनों दुनिया और आखरत दोनों में आपको नफ़ा हो, उस हिसाब से फिर इंसान चलता है। और ये बड़े अफसोस की बात है, नहायत अफसोस की बात है, ये बहुत अरसे से बात हम कहना चाहते थे लेकिन वही बात है कि बीच में कुछ ऐसा मौका नहीं आया, क्योंकि बात जो है ना वो अगर मौके पे कही जाए, बरमहल कही जाए तो वो ज़्यादा खूबसूरत लगती है, मुनासिब लगती है। तो ये बात जब निकल पड़ी है तो इसलिए इस पे बात हो रही है कि ऐसी ऐसी, मतलब नात की तारीफ क्या है, मुख्तसर ये बात, نعت کسے کہتے ہیں؟ نعت اسے کہتے ہیں جس میں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی، ان کے اوصاف کی، ان کی شخصیت کی تعریف کی گئی ہو، اسے نعت کہتے ہیں. جیسے حمد ہوتی ہے جس میں اللہ کی تعریف کی گئی ہو. اور آپ یقین کیجئے، سوچئے گا اس بارے میں، حمد کہنا سامعین کرام بہت آسان ہے. اللہ کی شان، اللہ کی قصیدہ گوئی کرنا انتہائی آسان ہے. ہم نے خود بذات خود بہت سی حمدیہ کلام لکھا ہے، الحمدللہ ثم الحمدللہ. کبھی کبھی تو پروگرام کے آغاز سے پہلے ایسے ہی ذہن میں آتا ہے، پانچ منٹ ہوتے ہیں، حمد لکھی جا سکتی ہے. لیکن نعت لکھنا، آج تک ہمیں جرت نہیں ہوئی کہ ہم کوئی نعت لکھ سکیں. حقیقتاً بہت سی غزلیں لکھیں، بہت سی نظمیں لکھیں، اشعار لکھے، قطعات لکھے، لیکن نعت لکھنے کی جرت اب تک نہیں ہو پائی. اور ہمارے سسر تھے، اللہ تعالیٰ ان کو غریق رحمت کرے، ان کے جو والد تھے، یعنی کہ اشفاق صاحب کے والد دادا جو تھے، انہوں نے ایک کتاب لکھی ہوئی ہے سیرت النبی صلی اللہ علیہ وآلہ وسلم کے اوپر. تو وہ ہمارے سسر صاحب سے ہم نے سنا کہ نعت گوئی کرنا دو دھاری تلوار پہ چلنے کے برابر ہے. اب کس طرح کہ ذرا سا بھی آپ عزت احترام میں اوپر ہو جاتے ہیں تو آپ شرک کی طرف چلے جاتے ہیں، اللہ کے برابر جب ٹھہراتے ہیں، اور ذرا سا آپ حضرت محمد صلی اللہ علیہ وسلم کے مقام سے تھوڑی سی بھی کمی کوئی کر دیتے ہیں تو پھر کیا ہے کہ پھر گستاخی ہو جاتی ہے. اس لیے نعت گوئی ایک بہت بڑا فن ہے سامعین کرام، یہ آسان چیز نہیں ہے. اور پھر گانوں کی طرز پہ نعتیں بنا دینا اور وہ عام سی لکھ دینا، اور وہ نعت ہوتی ہی نہیں، انہیں مناجات کہا جاتا ہے، انہیں آپ کچھ اور کہہ سکتے ہیں. چھوٹی موٹی ایک دو مثالیں دے دیتے ہیں آپ کی سمجھ کے لیے، ویسے تو ماشاءاللہ بڑے سمجھدار لوگ ہیں آپ، کہ جی مدینے کا سفر ہے اور میں شرمندہ، اس طرح کی وہ نعت نہیں ہے. وہ ایک انسان اپنی ایک بات کر رہا ہے، نبی صلی اللہ علیہ وآلہ وسلم کی بات نہیں کر رہا، ان کی تعریف مطلب نہیں اس میں ہو رہی. اور بہت سی نعتیں ہیں جن میں شرک آ جاتا ہے، وہ بھر دو جھولی میری یا محمد صلی اللہ علیہ وآلہ وسلم، وہ شرک میں آتی ہے، وہ قوالی نہیں ہے، وہ نعتیہ کلام نہیں ہے. اور بہت سے ہیں، اس وقت تو ذہن میں نہیں آ رہے، لیکن سوچنا چاہیے اگر ہم نعت آپ کے لیے پیش بھی کرنے جا رہے ہیں تو اس میں اس کے کیا الفاظ ہیں. آیا وہ دھن کسی نغمے کی تو نہیں، اس کے طرز پہ تو نہیں بنائی گئی، اس کا اثر بھی دل پہ نہیں ہوتا. اور جو پہلے بھی ہم نے پروگرام کے اس بریک سے پہلے بات کہی کہ اصل کام صرف تعریف کرنا نہیں ہے، اصل کام ہے سیرت النبی صلی اللہ علیہ وآلہ وسلم کو سمجھنا، پڑھنا اور پھر اس پہ عمل کرنا. حدیث پاک ہے نا نبی صلی اللہ علیہ وآلہ وسلم کی کہ تم میں سے بہترین شخص کون ہے جس کا اخلاق سب سے اچھا ہے. ہم سب سوچیں اپنے بارے میں، آیا ہمارے اخلاق بہترین کہنے میں آتے ہیں؟ آیا ہم دوسروں کی عزت احترام اسی طرح کرتے ہیں؟ ہم وعدے کی پابندی کرتے ہیں؟ ہم امانت جو ہے اس میں خیانت تو نہیں کہیں کرتے؟ کہیں ہم وقت کی پابندی پہ تو نہیں کہ ہم 10 بجے کہاں پہنچیں گے اور ہم 10:30 پہنچے؟ اور بہت سی ایسی چیزیں ہیں، بہت سی ایسی چیزیں ہیں جو رشتہ داروں کے حقوق ہیں، آیا ہم وہ ادا کر رہے ہیں؟ جو بھی کام آپ کرتے ہیں، خواہ آپ جاب پہ ہیں، خواہ آپ کاروبار کر رہے ہیں، آپ گھر پہ کام کر رہے ہیں، امانت داری سے کریں گے، خلوص سے کریں گے، حلال کمانے کی غرض سے کریں گے، اللہ کی خوشنودی کے لیے کریں گے، وہ عبادت بن جائے گا. نبی اکرم صلی اللہ علیہ وسلم نے اپنی حیات طیبہ میں کتنا صحابہ کرام جو تھے وہ بیٹھ کے یہ کچھ محافل ایسی سجایا کرتے تھے، ایسا نہیں ہوتا تھا. عمل، ہم عمل سے بہت پیچھے ہٹ گئے سامعین کرام، ہم صرف باتوں میں رہ گئے مشغول ہو کے، صرف باتیں کر دینا. اور ایک اور نقطہ جو ہمارے ذہن میں بہت امپورٹنٹ ہے آج کل، خصوصاً جیسے سوشل میڈیا کا دور ہے اور ہر چیز بہت آسان ہو گئی، آپ کی اپروچ تک ہے، پہنچ میں ہے، ایک بٹن دبایا، ایک کلک کیا اور سب کچھ آپ کے سامنے آ گیا. بہت محتاط ہونے کی ضرورت ہے سامعین کرام، جب دین کا معاملہ آئے تو ہم بہت احتیاط سے کام ہمیں لینا چاہیے. ہم کوئی بات اگر اللہ اس کے رسول سے منسوب کر کے کہہ رہے ہیں تو پہلے تحقیق کر لیں کہ آیا واقعی یہ بات صحیح ہے، یہ اتھینٹک ہے، یہ بات جو کرنے جا رہے ہیں ہمارے کیا ہے. آج کل ایک ہم نے دیکھی، جی نبی صلی اللہ علیہ وسلم نے فرمایا، یا اللہ کا فرمان ہے، یا فلاں کا فرمان ہے، بس شیئر کرتے جاتے ہیں، کرتے جاتے ہیں، بغیر سوچے سمجھے، بغیر تحقیق کیے. हमें खौफ खुदा क्यों नहीं है? हम अल्लाह से क्यों नहीं डरते कि खुदा ना खास्ता हम अल्लाह पे या अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम पे कहीं माज़ अल्लाह सुम्मा माज़ अल्लाह हम कहीं बहतान तराशी तो नहीं कर रहे? कोई ऐसी बात मुंह से निकल जाए कि जो ना कही हो? हाँ, अल्फाज आगे पीछे हो, जैसे हम कहते हैं कि हदीस सुनाई तो जी, उसका ये मफहूम है, वो अल्फाज उस तरह से याद नहीं है या दोहराते हम नहीं दोहराते, लेकिन उसका मफहूम जो है सही मानों में जो बताया गया, उलमा से जो कुछ सीखा हमने, सिर्फ हम वो आगे पहुंचाएं। दीन को तो हमने मजाक बना लिया, खेल बना लिया, ना मालूम वजह क्या है उसके पीछे। हर शख्स अपनी नीयत को बेहतर जानता है, हम नहीं जान सकते और ना हमें जानने का कुछ शौक है, लेकिन बहुत मोहतात होने का जरूरत है। कुरान सिर्फ सवाब कमाने की किताब नहीं है, वो इसलिए नहीं उतरा था, वो हिदायत की किताब है। याद रखिएगा, हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम हिदायत लेके आए अल्लाह की, हम सब के लिए, ना सिर्फ हम सब के लिए बल्कि रोजे कयामत तक जितने दुनिया में इंसान हैं उनकी हिदायत के लिए कुरान उतारा गया। खुद पढ़िए, समझ के पढ़िए, गौर व फिक्र कीजिए, तदब्बुर कीजिए, दूसरों को सिखाइए, बताइए उनको, उन तक पैगाम पहुंचाइए, लेकिन उससे पहले अमल कीजिए। जब तक अमल नहीं होगा, सामीन कराम वो कहते हैं ना, इल्म बगैर अमल के उससे कोई फायदा नहीं होता, फिर उसका असर भी नहीं होता। बात वही असर करती है, वो इकबाल ने कहा था ना, दिल से जो बात निकलती है असर रखती है, पर नहीं ताकत परवाज, मगर रखती है, पर तो नहीं होते उस बात के कि वो उड़ के फला जगह पहुंच जाए आपके दिल तक, लेकिन अगर सच्ची बात हो, अगर दिल से कही हुई बात हो, और खास तौर पे जब क्या सुभान अल्लाह, अगर अल्लाह की और उसके नबी सल्लल्लाहु अलैहि वसल्लम की बात हो, तो फिर बहुत मोहतात होने की जरूरत है। दिल से कीजिए उस बात को, खलूस से कीजिए, शोहरत हासिल करने के लिए नहीं, नंबर गेम करने के लिए नहीं, इसलिए कि अल्लाह राजी होगा, उसका हुक्म है कि वो बात आगे पहुंचाओ, लेकिन इंतहाई मोहतात रवैये के साथ। सोशल मीडिया सब इस्तेमाल करते हैं, पहले भी हमने कहा, तो ये चीज खतरनाक हो गई है, बल्कि हर चीज को जोड़ के कह, और लोग ये समझते हैं हाँ भाई, अकीदत में अगर नाम आ गया अल्लाह का, अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का नाम आ गया, तो बस वो चीज जो है ना वो। अब देखिए, आपको दो मिसालें देते हैं मुख्तसर सी, कि बचपन से हम पढ़ते आए हैं, बचपन से सुनते आए हैं, बल्कि आज भी अगर आप पाकिस्तान में जाएं तो बहुत सी जो गवर्नमेंट स्कूल्स हैं उनकी इमारत के बाहर ये हदीस से नबवी के नाम से लिखा होता है कि इल्म हासिल करो खा तुम्हें चीन जाना पड़े। माजरत के साथ सामीन कराम, ये अथेंटिक हदीस नहीं है। शायद आप हैरान हो जाएं, शायद आप हमारी इस बात पे आप मुत्तफिक ना हों या आप यकीन ना करें, लेकिन आप खुद रिसर्च कर लीजिए। एक दूसरी बहुत ज्यादा आम है हदीस के नाम से कि जी, जिसने अपने आप को पहचान लिया गोया उसने खुदा को पहचान लिया, ये भी अथेंटिक हदीस नहीं है। बहुत सी मौजू रिवायात हम पेश कर देते हैं आगे, और वो आगे चलती चली जाती हैं, और हम उसे दीन का हिस्सा समझ लेते हैं। इससे बहुत सी खराबियां पैदा हो रही हैं, बहुत सी गलत फहमियां पैदा हो रही हैं। तो खुदारा रबीउल अव्वल का जो चौधरी रुखसार साहब, बड़ी खूबसूरत आपने बातें कही, बिल्कुल सही, कि हमें समझना चाहिए कि इसका असल मकसद क्या है। फिर तारीख में भी इख्तलाफ है कि जी 9 रबीउल अव्वल थी या 12 रबीउल अव्वल थी या कुछ और भी कहते हैं तारीख। तो बात, असल मकसद पीछे ये नहीं है, असल मकसद है कि उस नबी की तालीमात को, उसके पैगाम को हम समझें, हम पढ़ें, हम उस पर अमल करें, और फिर अपने अमल के जरिए हम दूसरों तक वो पैगाम पहुंचाएं। जबानी कलामी लेक्चर देने से पैगाम नहीं पहुंचता, दिल पे असर नहीं होता। हमारा पड़ोसी अगर हमारे रवैये से खुश नहीं है तो काहे कि हम मुसलमान हैं? अगर काम काज में हम डंडी मारते हैं तो हम काहे के मुसलमान हैं? वादे की पाबंदी नहीं करते तो हम काहे के मुसलमान रहे? हम अपनी बेटियों को, अपनी बीवियों को, बहुओं को, बहनों को उनका हक नहीं देते विरासत में तो काहे के मुसलमानी? तो रबीउल अव्वल के असल जो उसकी रूह है, उस पैगाम को समझने की खुदारा कोशिश करनी चाहिए। ٹھیک ہے خوشیاں منائیے, بے شک منائیے, اس میں کوئی حرج نہیں, لیکن عمل کر کے اگر منائیں گے, دکھائیں گے لوگوں کو, اس کا اثر ہوگا. خالی لائٹنگ کر دینے سے, خالی چراغاں کر دینے سے, خالی یہ دف بجا کے نعتیں سن لینے سے حق ادا نہیں ہوتا. معذرت, یہ صحیح طریقہ نہیں ہے. اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو یقیناً یہ چیز پسند نہیں, ان کو خود نمائی پسند نہیں تھی. انہوں نے کبھی پوری زندگی حیات طیبہ کا مطالعہ کر لیجئے, ایسی کوئی چیز نہیں کی, نہ انہوں نے کی اور نہ صحابہ کرام نے آپ صلی اللہ علیہ وآلہ وسلم کے جانے کے بعد کی. تو آیا ہم دعویٰ کر سکتے ہیں استغفر اللہ کہ ہم صحابہ سے زیادہ محبت رکھتے ہیں؟ چودھری رخسار صاحب, آپ نے جو کہا کہ جی بڑے ہم دعوے کرتے ہیں کہ نبی صلی اللہ علیہ وسلم پہ جان بھی قربان اور سب کچھ یہ وہ, کس طرح سے قربان؟ عمل تو ہمارا کچھ اور کہہ رہا ہے, اس کو دیکھنا چاہیے نا, اس پہ غور کرنا چاہیے. سب سے بڑی بات, اپنے دل میں ہمیں جھانکنا چاہیے سب سے پہلے, ہم کتنے پانی میں ہیں, ہم کتنا اس پہ عمل کرتے ہیں. ہاں اگر ہم عمل کر رہے ہیں اور سچی محبت اگر رکھتے ہیں آپ اپنے رسول سے, اپنے نبی سے, تو پھر آپ کا کردار بولے گا, وہ خود بتائے گا کہ ہاں بھائی یہ ایک باکردار شخص ہے, باکردار کوئی عورت ہے یا مرد ہے جو بھی ہے, تو یہ یقیناً اپنے نبی صلی اللہ علیہ وسلم سے حب رکھتا ہے, محبت رکھتا ہے. پہلے بھی ہم عرض کر چکے ہیں, عشق کی اصطلاح دین میں ہمارے نہیں ہے, قرآن میں کہیں نہیں ہے. حب کا لفظ استعمال ہوا, محبت کا. یہ جو ہم نے عشق بنا لیا, عشق میں تو انسان ہوش و حواس کو بیٹھتا ہے, نہ اللہ کو پسند ہے یہ بات, نہ نبی کو پسند ہے یہ بات. وہ تو اللہ تو چاہتا ہے آپ باقائمی ہوش و حواس, اپنے مرضی سے, اپنے اختیار سے, اپنے ارادے سے آپ نیک کام کیجئے, اللہ کو پہچاننے کی, جاننے کی, اس کی نشانیوں کے تھرو کوشش کیجئے. یہ پوری کائنات اللہ کی نشانیاں ہیں, ہر چیز جس طرف بھی آپ دیکھیں وہی نظر آتا ہے, اس کی نشانیاں نظر آتی ہیں. اس لیے تو شکر ادا کیجئے اس کا, اور اس نبی کی سنت پہ آپ عمل کریں گے صحیح طریقے سے. وہ جو پہلے بات ہوئی صراط مستقیم پہ چلتے ہوئے عمل کریں گے تو ہمارا عمل جو ہے وہ ثواب کے قابل ٹھہرے گا. اگر ہم اس رستے سے ہٹ کے ادھر ادھر چل کے ہم وہاں تک پہنچنے کی کوشش کر رہے ہیں تو معذرت, ہم نہیں پہنچ پائیں گے, بھٹک ضرور جائیں گے, لیکن وہاں تک منزل جو ہے ہماری, اس تک ہم نہیں پہنچ سکتے. تو خدا را اس بات کو سوچئے, اس بات کو سمجھیے, اور اس پہ عمل کرنے کی ہر ممکن اپنی کوشش کیجیے. کنڈیم کیجیے ان باتوں کو, مت سنیے آپ وہ. آپ پہلے غور کیجیے کہ آیا یہ نعت ہے بھی یا نہیں, اس میں آپ صلی اللہ علیہ وسلم کی جو شخصی اوصاف تھے, جو ذاتی خصوصیات تھیں, ان کی تعریف کی گئی ہے, یا اور آگے پیچھے کی باتیں ہیں جی کہ میں قربان اور میں یہ اور ہم وہ اور فلاں ٹھمکا, وہ نعتیہ کلام نہیں ہوتے ہیں. اور دوسری بات, یہ کوشش کیجئے ایسی نعتیں مت سنیے, مت سنائیے لوگوں کو, مت بھیجئے, مت فرمائش کیجئے کہ جی جن میں جھنکار ہے اور جن میں جو کسی گانے کی طرز پہ ہیں. ٹھیک ہے جب آپ گیت سنتے ہیں وہ علیحدہ چیز ہے, اب وہ بحث بالکل علیحدہ ہو جائے گی, اس طرف ہم جانا بھی نہیں چاہتے کہ جی موسیقی سننا ہی حرام ہے اور یہ ہے اور وہ ہے. ایسی بات اپنے دین کو سمجھنے کی بس ہم اتنی عرض کریں گے کہ خود سے کوشش کیجئے, دوسروں کی نظر سے, دوسروں کی عینک سے اسے مت پڑھیے, مت سمجھنے کی کوشش کیجئے, اپنا دماغ استعمال کیجئے. پھر جو آپ کا دل, آپ کا ذہن کہتا ہے, قرآن کو پڑھ کے, سنت نبوی صلی اللہ علیہ وآلہ وسلم کا مطالعہ کر کے, پھر بتائیے آپ ان کا کیا طرز عمل تھا, وہ کس طرح زندگی گزارتے تھے, ان کا اصل فرمان کیا ہے, کس حوالے سے, اس کو سمجھنے کی, پڑھنے کی کوشش کیجئے. یہ ہمارا, آپ کہہ لیجئے کہ ربیع الاول کے حوالے سے ایک چھوٹا سا پیغام ہے. ویسے تو ہم کچھ نہیں ہیں, نہ ہم عالمہ ہیں, نہ فاضلہ ہے, نہ ہمارا کوئی دعویٰ ہے, ہم تو خود سمجھنے کی پچھلے بہت سے سالوں سے کوشش کر رہے ہیں کہ اپنے دین کو سمجھیں کہ اللہ ہم سے کیا چاہتا ہے, نبی صلی اللہ علیہ وآلہ وسلم کا کیا پیغام ہمیں دیا گیا. تو یہ ہمارے سمجھنے کی باتیں ہیں, غور کرنے کی باتیں ہیں. बहुत कोशिश करते हैं हम कमाने के लिए कि जी और ज़्यादा पैसा आ जाए, जी आज 4 पैसे कमाए तो कल 6 और कमा लें, 8 कमा लें, 10 कमा लें, या और बहुत सी तैयारी। हमने पहले भी आपसे कहा कि बड़ी आसान सी बात है, अगर जॉब पे भी जाना है, आपने बिजनेस पे जाना है, आपने घर में भी आज जाना है, किसी फंक्शन पे जाना है, बहुत अपने लिबास पे, अपने मेकअप पे, अपनी ज्वेलरी, अपना एक्सेसरीज जो भी साथ होती हैं उन सब पे बड़ी तवज्जो होती है। बहुत तरद्दुद करते हैं हम अपने जिस्म को पाक साफ करने के लिए, अपनी स्किन को अच्छा रखने के लिए, बहुत सब अपनी रूह पे कोशिश कीजिए कि थोड़ा सा उस पर भी काम होना चाहिए। अपने दिल को पाक साफ कैसे हम कर सकते हैं, तकवा कैसे हम इख्तियार कर सकते हैं। इस तरह से तकवा इख्तियार नहीं होता कि आप ये जो फजूलियात किस्म का कलाम सुनेंगे और आप मुंह से कह देंगे बस, तो उससे आपकी जिम्मेदारी पूरी हरगिज हरगिज नहीं होती। अल्लाह करे कि हम सबको अल्लाह पाक हिदायत दे, हिदायत देने वाला वो है, लेकिन याद रखिए हिदायत महज और महज उसको मिलती है जो हिदायत पाना चाहता है दिल से, वरना फिर इंसान जिस रास्ते पे चल रहा है ना, वो फिर अल्लाह ताला छोड़ देते हैं कि बस जी ठीक है चलते रहिए इधर ही आप, कोई बात नहीं। तो बहरहाल ये बातें थीं रबीउल अव्वल के हवाले से। सामईन कराम बहुत अरसे से सोच रहे थे करनी चाहिए करनी चाहिए, तो बस आज वो बीच में बात से बात निकली तो फिर उस हवाले से बात हो गई। उम्मीद करते हैं कि आपने बग़ौर सुनी होंगी और अल्लाह करे कि अल्लाह हमें भी हिदायत दे और हमारे सुनने वालों को भी हिदायत नसीब फरमाए। हम उन चीज़ों से इज्तनाब करें जिनसे बचने का हुक्म है, और जो चीज़ें इख्तियार करने का कहा गया उनकी तरफ तवज्जो दें, खसूसन हमारे इखलाक बहुत ज़रूरी है। आप अच्छे मुसलमान हो ही नहीं सकते, अच्छे सिख नहीं हो सकते, अच्छे हिंदू नहीं हो सकते, अच्छे बुद्ध नहीं हो सकते जब तक आप अच्छे इंसान नहीं होंगे। आप में हमदर्दी का जज्बा नहीं है, आप में खैर का जज्बा नहीं है, आप किसी की मदद नहीं कर सकते, तो क्या दावा है हमारा? हर दावा गलत होगा फिर। बहरहाल चलिए अब क्या करते हैं हम, जी हाँ हम वक्त भी देख रहे हैं, अब ये एक खूबसूरत सा आपके लिए हम गीत पेश करते हैं और इस गीत के बाद कमर्शियल ब्रेक, कमर्शियल ब्रेक के बाद सामईन कराम दोबारा आपसे बातचीत होती है। सुनते रहिए ब्रेडफोर्ड एशियन रेडियो की नशरियात को, अपनी मेज़बान उस्मा अशफाक के हमराह।

0: दोस्तों, इससे पहले कि हम आपको वेकफील्ड लेके चलें, जहां मौजूद हैं वकार मियां, और वो आज बच्चों के कहनों पर घर से कहीं नहीं निकले। आज आखिरी दिन है, बच्चे उनके हमराह मौजूद हैं और उनका पापा कल से तो हम स्कूल शुरू कर देंगे। आप आज का दिन हमारे साथ गुजारिए और उन बात को मान लिया। और जो गीत है वो भी बच्चों की पसंद का उन्होंने मुंतखब किया है। वकार मियां, आपका तोहफा और आपके अहल खाना का तोहफा। हम एक खूबसूरत सी शख्सियत से मुलाकात के बाद आपकी नज़र करेंगे। हमारे काबिल सदराम लिसनर जनाब शकील साहब बंडे से हमारे हमराह मौजूद हैं। पहले देखते हैं कि आज वो आप सबके लिए क्या तोहफा लाए हैं और उसके बाद हम वेकफील्ड आएंगे। अल्लाह आपको और आपके अहल खाना को हमेशा यूं ही हंसता मुस्कुराता रखे। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहु।
0: वाला इबादिल्लाहि सालिहीन। शकील भाई कैसे हैं?
1: जी अल्लाह की मेहरबानी, शुक्र है। आपकी दुआएं हैं, आप सुनाए कैसे हैं?
0: अल्हम्दुलिल्लाह, जितना शुक्र अदा करूं कम है।
1: शुक्र है। तो और ठीक आ रही है?
0: जी जी, आवाज सही आ रही है।
1: ठीक है। तो पहले तो तमाम सुनने वालों को बेहतर से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: मैं खालिद सलीम मीर साहब है, नवील भाई हैं, हमारे मजीद भाई हैं, सूफी अब्दुल करीम साहब, रिजाजुद्दीन पियाली हैं, अयूब भाई हैं, चौधरी रुखसार साहब, चौधरी मुजफ्फर साहब, तारिक रफी साहब, आशमिया उसवाले, हमायूं परवेज साहब हैं, तौसीफ अहमद शेख श्यामा नकवी साहब, शाह साहब अभी मजीद खुदाबादी सुन रहे हैं, उनको भी सलाम अलैकुम।
0: आपके तमाम अहबाब को मोहब्बत भरा सलाम का पहुंचा आपका।
1: शुक्रिया। तो एक गजल लाया हूँ, तुफैल शहाबुरी इनका नाम है शायर।
0: जी जी, अता कीजिए।
1: वो कहते हैं पशेमाने शिकन हो ये जरूरी तो नहीं,
0: पशेमाने शिकन हो ये जरूरी तो नहीं,
1: वो पशेमाने शिकन हो ये जरूरी तो नहीं, मेरे गम का इसे गम हो ये जरूरी तो नहीं,
0: मेरे गम का इसे गम हो ये जरूरी तो नहीं। भाई वाह वाह वाह वाह, क्या मतला है, अता कीजिए।
1: वो पशेमाने सितम हो ये जरूरी तो नहीं,
0: आहा,
1: मेरे गम का उसे गम हो ये जरूरी तो नहीं।
0: वाह वाह वाह वाह,
1: शुक्रिया। और भी पहलू है इजहारे शिकस्त दिल के।
0: और भी पुराने पहलू हैं इस खारे शिकस्त दिल के।
1: आँख आईना गम हो ये जरूरी तो नहीं,
0: हाय हाय हाय हाय हाय, क्या तजवी है। आँख आईना गम हो ये जरूरी तो नहीं, वाह वाह वाह वाह।
1: और भी पहलू हैं इस खारे शिकस्त दिल के। आँख आईना गम हो ये जरूरी तो नहीं,
0: वाह वाह वाह वाह,
1: शुक्रिया। तरके उल्फत तो किया है तेरी खातिर हमने,
0: तरके उल्फत तो किया है तेरी खातिर हमने,
1: अब तेरी याद भी कम हो ये जरूरी तो नहीं।
0: भाई वाह वाह वाह वाह वाह वाह वाह वाह, तरके उल्फत तो किया है, अता कीजिए।
1: तरके उल्फत तो किया है
0: तेरी खातिर हमने,
1: अब तेरी याद भी कम हो ये जरूरी तो नहीं।
0: वाह वाह वाह वाह,
1: शुक्रिया। लाख आसाइश दुनिया हो मयसर फिर भी,
0: लाख आसाइश दुनिया हो मयसर फिर भी,
1: दिल को तस्कीन बहम हो ये जरूरी,
0: ये जरूरी तो नहीं। वाह वाह वाह वाह, भाई वाह, क्या इंतखाब है,
1: शुक्रिया। सजदाए दिल तेरी चौखट का तमन्नाई है,
0: सजदाए दिल तेरी चौखट का तमन्नाई है,
1: हर जगह सर मेरा खम हो ये जरूरी तो नहीं।
0: वाह वाह, हर जगह मेरा सर खम हो जरूरी तो नहीं,
1: शुक्रिया। इश्क का बंदे वफा हो ये जरूरी है मगर,
0: आहा,
1: इश्क का बंदे वफा हो ये जरूरी है मगर, हुस्न मजबूरे कर्म हो ये जरूरी,
0: ये जरूरी तो नहीं। भाई वाह वाह वाह, क्या मरसा इंतखाब है, वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: इश्क का बंदे वफा हो ये जरूरी है मगर,
0: हुस्न
1: मजबूरे कर्म हो ये जरूरी नहीं।
0: वाह वाह,
1: काफी शेर करते हैं,
0: अता कीजिए।
1: नगमा और शेर के पर्दे में मेरे लब पे तुफैल, नगमा और शेर के पर्दे में मेरे लब पे तुफैल, मेरी रूह दादे अलम हो ये जरूरी नहीं,
0: मेरी रूह दादे अलम हो ये जरूरी तो नहीं। भाई वाह वाह वाह वाह,
1: शुक्रिया।
0: بہت خوبصورت انتخاب شکیل بھائی, واہ واہ واہ واہ.
1: ایک غزل نور دینی ہے, یہ نور دین انور بھوپالی کا نام ہے.
0: جی جی عطا کیجیے.
1: وہ کہتا ہے مزہ عالم میں نہیں لطف سوز جانے نہیں. مزہ عالم میں نہیں لطف سوز جانے نہیں, سبب یہ ہے کہ تپش پردہ فغا میں نہیں.
0: واہ واہ واہ واہ,
1: شکریہ. سب اٹھ چکے ہیں محبت میں جس قدر تھے حجاب.
0: کیا بات ہے, کیا مصرع ہے. سب اٹھ چکے ہیں محبت میں تھے جس قدر حجاب.
1: میں اب وہاں ہوں جہاں کوئی درمیان نہیں ہے.
0: کوئی درمیان نہیں ہے, سارے حجاب اٹھ گئے. بس واہ واہ واہ واہ.
1: خزاں کے رنگ میں ڈوبی ہوئی بہار ہیں ہم. خزاں کے رنگ میں ڈوبی ہوئی بہار ہیں ہم. ہمارا نام مگر دفتر خزاں میں نہیں.
0: دفتر خزاں میں نہیں, واہ واہ واہ واہ.
1: چمن کو ہم نے بنایا چمن مگر اے دوست. چمن کو
0: ہم نے بنایا چمن مگر اے دوست.
1: ہماری یاد بھی اب ذہن باغبان میں نہیں.
0: واہ واہ واہ واہ واہ,
1: شکریہ. ہم ہی نے خون تمنا سے اس میں رنگ بھرا.
0: ہم ہی نے خون تمنا سے اس میں رنگ بھرا.
1: ہمارا نام کہیں ساری داستان میں نہیں.
0: بھائی واہ واہ واہ واہ, بھائی واہ واہ واہ واہ. ہم ہی نے خون تمنا میں, عطا کیجیے.
1: ہم ہی نے خون تمنا سے
0: اس میں رنگ بھرا.
1: ہمارا نام کہیں ساری داستان میں نہیں.
0: واہ واہ واہ واہ, کیا بات ہے.
1: تیرے فراق میں جو عشق خون بہاتی تھی.
0: تیرے فراق میں جو رشک خون بہاتی تھی.
1: لہو کی بوند بھی اس چشم خون فشاں میں نہیں.
0: نہیں, بھائی واہ واہ. تیرے فراق میں, عطا کیجیے.
1: تیرے فراق میں جو عشق خون بہاتی تھی. لہو کی بوند بھی اس چشم خون فشاں میں نہیں.
0: واہ واہ واہ واہ.
1: تیرے نثار میرا حال پوچھنے والے.
0: تیرے نثار میرا حال پوچھنے والے.
1: تیرے کرم سے کوئی فرق درد جامے نہیں.
0: واہ واہ واہ واہ, عطا کیجیے, عطا کیجیے.
1: تیرے نثار میرا حال پوچھنے والے. تیرے کرم سے کوئی فرق درد جامے نہیں.
0: واہ واہ واہ واہ,
1: شکریہ. آخری شعر کہتے ہیں, کچھ ان کے سامنے یوں ہونٹ سل گئے انور.
0: کچھ ان کے سامنے جو ہونٹ سل گئے انور.
1: کتاب نطق ہی گویا میری زبان میں نہیں.
0: واہ واہ واہ, بھائی واہ واہ واہ واہ. مقطع تھا کیجیے, کیا مرصع مقطع ہے.
1: کچھ ان کے سامنے یوں ہونٹ سل گئے انور. کتاب نطق ہی گویا میری زبان میں نہیں.
0: کتاب نطق گویا میری زبان میں نہیں. بہت خوبصورت شکیل بھائی, کیا انتخاب ہے.
1: شکریہ.
0: اور آپ کے کلام کو بہت سراہا ہے کھاریاں گجرات پاکستان میں پردیشی مجید صاحب نے, اور سلام آپ کی خدمت میں بھیجا ہے.
1: شکریہ.
0: آپ کی آمد کا بہت بہت شکریہ شکیل بھائی. اللہ آپ کو خوش رکھے, صحت سے رکھے, اور اپنے عز و امان میں رکھے.
1: آمین. آپ کو بھی
0: اللہ حافظ. اللہ حافظ.